ಗುರುದೇವಸ್ಥಾನ ಭಕ್ತಿ ಸಂಪಾದಿಕೆ ಕಾರಣ ಬಡ ಮಗ

मित्रता शरीर सम्बन्ध सुरक्षा राख्नु निर्णयका कुरा

निस्के त वरिपरि कुरोहरू घुमेर तातो भैया नदिनालामा विषालु सर्प हुन सक्ने भए पनि नजाने पनि भन्नुभएको थियो।

Sono andato su una altra copertina di salata.

यो सुविधा चुकाउने जुन

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत बिक्री भनी प्रसारण भइरहेको साझा खबरमा बालबालिकालाई पर्खाएको समयमा छाला पखालाको जोखिम
1: एकजना जिल्लामा भने जीवनमा पानीहरू परेको हुने त्यसैले कतिपय मानदण्ड जीवनमा पानी खान त्यसैले सारा पानी मात्र खाएको पनि भन्नुहुन्छ कतिजनाले तर बिच बिचमा जीवन जन्मलाई त्यो झारा पखालबाट भएको हुन्छ त्यसको त परिवर्तित

0: यह तो प्रधान स्वास्थ्य संबंधी सभी जानकारी परामर्श का आधार हो परिवार और समाज को अनावश्यक दबाव तथा गलत सामाजिक मानने का गृह किशोर किशोरी बाल विभाग तर्फ धकेल छोरा छोरीसँग साथी जस्तै सम्वाद गरौं विगत युनिटमा शिक्षा र ऐन तथा प्रचलित स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौं र कानूनको प्रभाव चाहिँ कार्यान्वयन गरौं
1: छोराछोरीको सपना जोगाउँ सक्षम र जिम्मेवार

0: किलोमीटर दूध अंडा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल घरमै बनेका पुसिना खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम
1: गर्नुहोस्। बालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम परेका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क सिआइएन रामपुर भिजन इन्टरनेसनल नेपालको सहकार्य सामुदायिक

0: sebenarnya itu sasani kanker lagi ambil surat dari ini kontrol lain bos utama ini untuk kanker lagi tapi pada kebun ya kuda cara kami apa dia namanya tinggal di tahun pada masa isolasi namanya pasti surat dari sosio mereka saya
1: सेवाले नाउने नागरिकले एउटै स्थानबाट अधिकांश सेवा प्राप्त गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ल्याउने भिडभाड झन्झट र बिचौलियाको प्रभाव समेत घटेको सेवाधारीले बताउन थालेका छन्। सेवाधारीको समस्याको लागि टोकन प्रणाली र सार्वजनिक सूचना प्रसारण अर्थात् पब्लिक अनाउन्समेन्ट प्रणाली लागू गरिएको छ। यसबाट भएको सजिलोका बारेमा बताउँदै मेलम्ची नगरपालिकाका स्थानीय सरस्वती श्रेष्ठ सेवा कक्षमा पुगेपछि कर्मचारीले सुरुमा सेवाधारीका कागजात रुजु गर्छन्। आवश्यक कागजात नपुगे प्रक्रिया पुरा गर्न सुझाव दिन्छन् भने कागजात पुरा भएका सेवाधारीलाई टोकन उपलब्ध गराएर प्रतीक्षा लाइनमा बस्ने व्यवस्था गरिएको छ। पहिले पहिलो सेवा उपलब्ध गराइने भएपछि लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हटेको छ। जुवेल कर्मचारीकाबाट आउनुभएका टङ्क बहादुर श्रीमान
2: त्यहाँ हामी यहाँ केही कामहरू लिएर आउँदाखेरि
1: प्रशासन कार्यालयमा सेवाधारीका लागि प्रतीक्षा गरेसँगै खानेपानी र निशुल्क वाइफाईको समेत व्यवस्था गरिएको छ। नयाँ नागरिकता नागरिकताको प्रतिनिधि राजधानीको बायोमेट्रिक तथा वितरण र राष्ट्रिय परिचय पत्रको बायोमेट्रिक तथा वितरण लगायत सबै सेवा हलमा उपलब्ध गराइदिइ रहेको छ। प्रमुख जिल्ला अधिकारी शशी घिमिरे
3: जिल्ला प्रशासनबाट प्रदान गर्ने सेवामा बाहिर कुनै पनि खालको बिजुलियाको प्रवेश नगरोस् भन्ने हिसाबले निषेध नै गरेका छौँ। उहाँहरूलाई आवश्यकको निवेदन लेखिदिनेदेखि लिएर आवश्यक प्रक्रिया नै सबै कार्यालयले व्यवस्थापन गरिरहेको छ। त्यसैले कुनै पनि माध्यमको भनसुनको आवश्यकता चाहिँ जिल्ला प्रशासन सिन्धुपाल्चोकमा जरुरी हुँदैन भन्ने कुरा चाहिँ यहाँहरूको माध्यमबाट पनि हामी सेवाधारीहरूलाई सूचित गर्न चाहन्छौँ। सेवा प्रभावलाई थप नागरिक मिति बनाउन निशुल्क अनलाइन आवेदन तथा समाजकर्ता सेवा समेत जिल्ला प्रशासन कार्यालयमा संचालन गरिएको छ। चौतारा संरक्षण नगरपालिकाले एकजना समाजकर्ताको व्यवस्था गरी राहदारी तथा राष्ट्रिय परिचय पत्रको अनलाइन आवेदन फारम भर्ने कार्यालयसँग सम्बन्धित निवेदन लेख्ने र आवश्यक कागजातको फोटो

पारिस छ सय पैतालिस मात्रै कारणले संसदमा टिकेर स्थानीय कारणले भएको छ। संवैधानिक आयोगले राज्यलाई मानव अधिकार र सामाजिक न्यायसँग सम्बन्धित विषयमा निगरानी गर्न र जवाबदेही बनाउन उजुरी दिने अनुसन्धान गर्ने तथा आवश्यक कार्यवाही र नीतिगत सुधारका लागि सरकारले सिफारिस गर्दछ।

Σου πάρα πολύ να κρύψει το πράγμα.

Thank you.

Thank you.

ये भी तो

Thank you.

Thank you.

Thank you.

Thank you.

ஆயிரத்தி எழுநூத்தி எழுபத்தி ஒன்பது சொல்லி சொல்லி

Thank you.

Thank you.

अपने खेती बाड़ी में समस्या

जी

0: कार्यक्रम बर्दियाबाट उत्पादित नेपाली भाषाको आमार सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमालो जानकी गाउँपालिका बाटोबाट प्रसारण भइरहेको छ। आमार सन्देश सुरु गरौं मुख्य मुख्य शीर्षकबाट। वास्तविक युवा संसारले 27 युवा दिवस मनाउने गुलरिया 5 बालापुरमा हरियाको बर्निया ताल गाउँपालिका 6 महिना पोखरमा आदिवासी पशुवासीलाई जग्गा व्यवस्थापन गर्न माग र सरकारले आफ्नो लक्ष्य र बाचा अनुसार काम नगरे पछि गर्ने सभापतिलाई छानेको भनाई। वास्तविक युवा संसारले 27 युवा दिवस मनाउने भएको छ। श्रावण 27 गते बाँसुरी सामुदायिक पुस्तकालयको हलमा दिउँसो विभिन्न कार्यक्रम गरी मनाउने भएको छ। मेरसँग खुल्ला बहस कार्यक्रम र सञ्चालन भइरहेको उद्घोषण तालिम समापन गर्ने भएको छ। बाँसुरी युवा सञ्जालका अध्यक्ष राजथानको अध्यक्षतामा भएको संयुक्त बैठकमा उक्त निर्णय गरेको हो। आफ्नो गाउँ ठाउँको विकास, साझा समस्या र त्यसको समाधानका लागि प्रत्यक्ष नगर प्रमुखसँग कुरा राख्न युवा दिवस कार्यक्रममा सहभागी हुनका लागि सबै सरकारवालाहरूलाई सञ्जालका अध्यक्ष राजथानले अनुरोध गरेका छन्। 27 युवा दिवसलाई सफल बनाउनलाई बाँसुरी नगरपालिकामा सञ्चालनमा रहेका संघ संस्थाहरू राधाकृष्ण जनसेवा केन्द्र, नागरिक समाज सञ्जाल, महिला सञ्जाल, सहकारी सञ्जाल, बाँसुरी सामुदायिक पुस्तकालय र रेडियो गुरुबा एफएमका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बालीमा लाग्ने रोग तथा किरा नियन्त्रण गर्नका लागि धान हराभरा होस् भन्ने कामना सहित हरेली पूजा गरिएको छ। धानमा लाग्ने रोग किरा डडुवा गान्ती पटेङ्ग्रा लगायतका समस्याहरू नआउन् भनेर बाली सक्रियोस् भनेर गाउँको साझा देवता भुइँ अथवा भूमि देवताको विधिपूर्वक पूजा गरिएको छ। बालापुर गाउँको ठन्डामा त्यस सन्ध्या गुरु कर्णबहादुर थारू र किशोरका गजधर थारूले गुरै पाटी गरी पूजा गरेको प्रकर रूपलाल थारूले जानकारी दिनुभयो। बर्नियाकालसम्म मैना पोखरका आदिवासी पशुवासीले जग्गा व्यवस्थापन गर्न माग गरेका छन्। बर्नियाकाल 6 मैना पोखरी स्थित बर्दिया सुगर मिलको जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका अव्यवस्थित पशुवासीले समस्या समाधानका लागि स्थानीय सरकारसँग पहल गर्न माग गरेका छन्। अव्यवस्थित पशुवासी संघर्ष समिति मैना पोखरको आयोजनामा श्रावण 24 गते सम्पन्न सर्वदलीय बैठकले बर्दिया सुगर मिल अन्तर्गत नेपाल सरकारको नाममा रहेको शारीरिक मैना पोखर 6 चित्ता नम्बर 15/76 को 6542.90 वर्ग किलोमिटर जग्गामा बसोबास गर्दै आएका नागरिकहरूको समस्या समाधानका लागि बर्नियाकाल गाउँपालिकासँग सर्वदलीय बैठक राख्न अनुरोध गर्ने निर्णय गरेको छ। उक्त जग्गा अव्यवस्थित बसोबासीहरू 2066 साल भन्दा अगाडिदेखि बसोबास गर्दै आएको संघर्ष समितिका संयोजक जनबहादुर थारूले जानकारी दिनुभयो। तत्कालीन मैना पोखर गाविस कार्यालयले 2066 साल चैत 9 गते जोधपुरको सिफारिस गरेको तथा 2076 सालमा बर्नियाकाल गाउँपालिका 6 अव्यवस्थित बसोबासीका लागि निशा समेत प्रदान गरेको समितिको भनाइ छ। समितिका संयोजक जनबहादुर थारूले स्थानीय सरकारले निर्णयको व्यवस्था गर्ने समस्या समाधानका लागि पहल नगरे आफूहरू थप कला संघर्षका कार्यक्रमहरू सञ्चालन गर्न बाध्य हुने चेतावनी दिनुभएको छ। सरकारले नागरिकलाई सहज रूपमा सरकारी सेवा घर दैलोमै उपलब्ध गराउने उद्देश्यले शुरू गरेको राहदानी घरमै पुर्याउने सेवा प्रति बर्दियामा पनि सेवा गरेको आकर्षण कम भएको छ। मन्त्री परिषदको 2082 साल चैत 14 गते बसेको पहिलो बैठकले राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्र लगायतका सरकारी सेवा नागरिकको घरमै पुर्याउने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला मुलाक कार्यालय बर्दिया बीच 2083 साल बैशाख 30 गते सम्झौता भएको थियो। सम्झौता अनुसार राहदानी घरमै हिँड्न चाहने सेवाग्राहीले राहदानीका लागि लाग्ने नियमित शुल्क बाहेक 55 रुपियाँ तिर्नुपर्ने व्यवस्था छ। तर सम्झौता भएको करिब 3 महिना पूर्ण लाग्दा पनि बर्दियामा यो सेवाको उपयोग गर्ने सेवाग्राहीको संख्या निकै कम रहेको छ। अहिलेसम्म दिवस सात सदस्यहरूलाई राहदानीमा प्रक्रमित रहेको जिल्ला खुला कार्यालय पर्यटक कार्यालय प्रमुख जगतबहादुर खर्तीले जानकारी दिनुभयो। कार्यालय प्रमुख खर्तीले राहदानीको फारम भर्न आउने सेवाधारीले देख्ने गरी घर पहिलो सेवा सम्बन्धी सूचना राखिएको र राहदानी फाँटका कर्मचारीहरूले समेत सेवा गराइरहेको यसबारे जानकारी दिने गरेको उहाँको भनाइ छ। घर पहिलो सेवा सञ्चालनमा आए पनि अधिकांश सेवाग्राही भने आफै जिल्ला प्रशासन कार्यालयमा पुगेर राहदानी लिने गरेका छन्। उनले खानापानीको गुणस्तर परीक्षण गर्न बर्दियाबाट नेपाल गर्न पुग्नुपर्ने बाध्यता थियो, तर अहिलेको अवस्था बदलिएको छ। बाँसगरी नगरपालिकाका नगरवासीलाई सुरक्षित खानेपानी पुर्याउने लक्ष्यका साथ खानेपानी परीक्षण गुणस्तर प्रयोगशाला स्थापना गरिएको छ।
1: बाँसगरी नगरपालिकाले आफ्नो 55% र विभिन्न संघ संस्थाको 45% साझेदारीमा पानी परीक्षण गर्ने मिलिटर स्थापना गरेको छ। नगरपालिकामा स्थापना भएको खानेपानी प्रयोगशालाबाट खानेपानीको 5 वटा गुणस्तर सूचक परीक्षण गर्न सकिन्छ। यसले खानेपानीको नियमित परीक्षण र प्रोजेक्ट जो बनाउनेछ। विद्यालय स्वास्थ्य संस्था तथा खानेपानी उपभोक्ता समितिको खानेपानी नियमित परीक्षण सहित सुरक्षित खानेपानीको महत्वबारे समुदायमा सचेतना पनि प्रस्तुत गरेको छ। बाँसगरी नगरपालिका जाँच जनतामा रिपोर्ट हतार प्रधानाध्यापक
2: जहाँ बच्चाहरूले खानेपानी त्यो पानी र दार्जिलिङ नगर फिल्टर गरिएको पानी दुईटा चेक गरिएको रहेछ। त्यसमा दार्जिलिङबाट फिल्टर गरिएको पानी राम्रो उपयोग गरेको आएको भन्ने चाहिँ मलाई जानकारी प्राप्त भएको छ। तर जुन ह्यान्डपम्पबाट धेरै खाने गर्ने खाली गरिरहेको पानी चाहिँ मैले नराम्रो कुरा चाहिँ
1: नगरपालिकाले प्रयोगशाला स्थापना समय प्रभावकारी सञ्चालन दिगोपना सुनिश्चित गर्न आवश्यक नीति निर्माण गरिसकेको छ। बाँसगरी नगरपालिकाका नगर प्रमुख हर बहादुर भाइका नगरपालिकाले गर्न चाहे आफ्नो नगरवासीलाई सुरक्षित खाने पानी सुनिश्चित गर्न सकिन्छ भन्ने उदाहरण भएको छ।

Quadratti Sunbeat.

0: यो साकबय जनाले पनि सारो सम्पूर्ण सक्ने भएको थियो मन्त्रीले पनि भन्नु भएको थियो
1: हो साकले आफ्नो प्रस्तावको प्रस्ताव गर्न सक्छ सबै सुकाबलाई चाहिँ जान सक्छ
2: सतर्कता अपनाउने गरौ रेडियो प्रोग्राम एक्शन द्वारा जनहित प्रचारी सन्देश
3: अब आप सीट रुपये कमजोरी आए तो

0: सँगले सर्वप्रथम ड्राइभर नपर्छ त्यसमा झाडी बजार कम्पुट लगाउने जुन हालेर मात्रै सुत्ने बिहान बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्वप्रथम ड्राइभर जोगिन वरिपरि सफा राख्ने घाँस पराल र दाउरा सिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो
0: भन्नुभयो नि मिसले त वरिपरि कुरोहरू

थिए त्यो बेला म कसैले साँच्चो मूल्याङ्कन गर्छौ भने कहिले नै विवाह गर्न भनेर कल गरौँ भने त्यसले गर्न सजिलो हुँदैन। यस्तो बेला म राजी छु भन्नु के सोच्नु पर्ला। आऊ वन क्लासको लागि नर्सिङ अफिसर तथा मनोपरामर्शकर्ता स्वप्न माथमसँग बुझाउँ।

विश्वास गरिएको कसैसँग सल्लाह गर्छौ कि हतारमै बिहे गरिहाल्छौ

Thank you.

Madrid, solo tocando con ocupada en realidad.

Thank you.

Thank you.

मैले राम्रो देख्छु र पनि तर गरी आज तिमीले कहाँ देखिएको नजर निशा शर्मा म सेवा स्वस्थ जीवन अपनाई।

0: विश्वस्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रस्तुतित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ रहन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त

पर्सनल 3082 तिरासीमा यस बाँसवटी नगरपालिकाका विभिन्न कुरामा प्रश्न भई कृषि विकास शाखामा दर्ता भएका तिरासी कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता गर्न इच्छुक कृषक समूहहरू दर्ता गराई लक्ष्य समुदायका

Thank you.

0: पनि गलत मानसिक समस्या र पढाइमा असर पर्न सक्छ।
1: साथीको जवाबमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागु पदार्थ होइन,
1: लागु पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजौँ।
2: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जारी सन्देश।

0: Peace.
1: बाल विवाह कानूनी हो, यसलाई आजै गर्नुहुन्छ।

Sundays.

存在一个呢

Thank you.

会的，欢迎你参加。

ধন্যবাদ।

ईश्वर अवस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एक पटकको प्रयोगले पनि रक्त मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्ष मान्यता गरौँ। तलाब भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन, लागू पदार्थमा तर टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।

सबैको चाहनाको लागि चुनाव प्रसारण गरिएको छ। हरेक अनुसूचित फारम विधान नमुना र निवेदनको लागि बाँसकोटी नगरपालिका कृषि विकास शाखा र एउटा कृषि सेवा केन्द्रमा सम्पर्क गर्न हुन अनुरोध छ। अनुसूचित दुई बमोजिम समूहवादीकरण निवेदन अनुसूचित सात बमोजिम उद्धारण समूहवादीकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूहदर्ता प्रमाण पत्र प्रतिलिपि समूहको छाप अध्यक्षको फोटो अध्यक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूचित दुई बमोजिम समूहवादीकरण निवेदन अनुसूचित सात बमोजिम वितरण पूर्ण रूपमा अनुमोदित विधान विपक्षी समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि कार्यकालको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वर्षको प्रतिलिपि आर्थिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो बाँसुरी नगरपालिका

0: সৃষ্টিকারী স্বস্থ দায়িত্ব
1: রেডিও সন্দেশ।

Thank you.

परिवारलाई सम्झाउने र प्रहरीलाई पनि खबर

당이 오더라도 이 시간이 빠진다고 생각합니다.

0: सबैका लागि सक्नुभयो आजको वाइसरको समाप्त सुरु गराउनु त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा द्वितीयको कुरा सुन्छौँ.
1: हेर्नुहोस् किराको सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने राजा पानीमा कहिले थापेको छ भने राजा फराकिलो हुने र जमिन घाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
0: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तर खोलिरहेको सम्झेको त सचेतन त पहिलो जाने सङ्केत थाहा हुने रहेछ है.
1: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानी घुम्नु सुक्ने वा भमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
0: पहिलो जाने सङ्केत थाहा पाएलाई के भन्नु दसैँको ठाउँ छोड्न सकिन्न.
1: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्तरमा गइहाल्नुपर्छ.
0: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु भएन.
1: यस्तो कतिर झुकिएर पनि गर्नु हुँदैन. घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढ्नु हो. सानाको लोभ गरेर अल्म गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ.
0: हो उहाँले भने कुरा सही हो. ज्यान बाँचेको त ज्यान नभए किन
2: के प्रचारी सन्देश.

Yeah.

Thank you.

sai che cosa la lista ha detto.

video grabar FM 2 sowie Kommentar dieses Sundays.

विवाह गरे तामाङ हुन्छ, विवाह गरेर उनीलाई तामाङ भएपछि कारवाही पनि हुन्छ, कारवाही हो।

रेडियो पूर्वाधार एफएम द्वारा जारी संदेश

Sí, exacto.

वर्ष 2082-83 यसमा श्री नगरपालिकाका विभिन्न वडामा गठन भए कृषि विकास शाखामा थपिएका क्रियाशील कृषक समूहहरू नवीकरण र नयाँ गठन भई दर्ता नभएका दर्ता पुरानो इच्छुक कृषक समूहहरू दर्ता गराई दक्षिण बमोजिमका आवश्यकता

साथमा दिव्य शान्ति राष्ट्र विचार गर्नुहोला सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित भारत विधान नमुना र निकेतन पदाधिकारी बाँसबुढी नगरपालिका कृषि विकास शाखा राज्य कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहोला अनुरोध छ।

Thank you.

0: सात सयन नदीजनामा विषाणु सर्प हुन सक्ने भएकोले जनताले पनि भन्नुभएको थियो।
1: सन्देश

that has what exactly power.

Snap.

Thank you.

0: बेला म कसैले सबै नयाँ गर्छौ भने अहिले विवाह गर भनेर अरूहरू पनि निर्णय गर्न सजिलो हुँदैन। यस्तो बेला म राजी छु भन्नु अघि के सोच्नु पर्ला। आउ मैले अस्पतालकी नर्सिङ अफिसर तथा मनोपरामर्शकर्ता सम्पूर्णबाट मसँग बुझौ।
1: विश्वास लागेको कसैसँग सल्लाह गर्छौ कि हतारमै बिहे गरिहाल्छौ।

ছিলেন বিনয়গড়ের ভূমি নিজেদের ঘরে তারা সঙ্গে অবস্থা নেই

Thank you.

खाना खाने के पास अनिवार्य शुरू करें। एक बार बिना बुद्धि

Yes.

سامعين

अब चाहिँ यति चाहिँ अन्त त्यसै कारण हो कुरा फाउन्डेसनमा युज गर्न सकिन्छ। फेसनहरू त्यसमा चिजहरूको कुराहरू त हामी भनिहाल्यौँ, मान्छेहरू हामी सबैभन्दै गरेका छौँ, त्यसमा जीवन जालको एउटा प्रमुख एउटा स्रोत हुनसक्छ सहज। कतिपय अब हामी फलो गर्न सक्नु भएको अथवा क्यारेट गर्न सक्नु सक्ने त्यो नदीमा किन पर्व

0: तारखेला एक विशेष अदालतले 15 लाख रुपियाँ धरोटी मारिएर गर्न आदेश दिएको छ। विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल देवी र श्रेष्ठ उमेश कोइरालाको इजलासले यस्तो आदेश गरेको हो। कार्की विरुद्ध पोखरा विमानस्थल निर्माणमा कर छुट दिएकोमा भ्रष्टाचार गरेको आरोप छ। बाढी पूर्वानुमान शाखाले आज देशका 40 जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ। शाखाका अनुसार ससाना नदी तथा खोलामा बहाव उल्लेख बढ्न सक्ने केही स्थानमा आकस्मिक बाढीको जोखिम रहेको छ। झापा मोरङ इलाम पास्थर तेह्रथुम जङ्गुटा भोजपुर पापेलचुङ सुखुवा सभा सिन्धुपाल्चोक काठमाडौँ ललितपुर तपाईँ मकवानपुर गोर्खा रमजुङ कास्की लगायत जिल्लामा बाढीको जोखिम रहेको शाखाले जनाएको छ। त्यस्तै आज राति हिमालय क्षेत्रमा मेघगर्जन चट्याङ सहित पानी पर्ने सम्भावना रहेको छ। पहाडी द्वीप सहित बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम र तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसम विभूति पोखरेलले सीआईएलले जानकारी दिनुभयो।
1: रोहित पौडेललाई कप्तानबाट हटाउँदै सन्दीप राई नयाँ कप्तान

0: आवश्यकता यहाँ उठेदेखि दिनभरि नै उनीहरूको खान पानमा विशेष ध्यान दिनुहोस्। दुध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोसेका खानेकुरा नियमित खुवाउने बानीमा खानुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: हरेक प्रकार खाना खा भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कमजोरका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन र वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहकार्य।
0: सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब गाउँको माटोमा स्याउ उत्पादनको मिठो सफलताको प्रसङ्ग। कृषि हावापानीमा मात्रै हुने स्याउ खेती दाङमा हुन्छ भन्ने कल्पनासम्म थिएन, तर तीन वर्षदेखि दाङको घोराई एक सालमा परिष्कृत रूपमा गरिएको स्याउ खेती अहिले व्यावसायिक रूपमा अघि बढेको छ। नर्सरीमा अहिले विभिन्न प्रजातिका 70,000 स्याउका बिरुवा रोपिएका छन् भने केहीले उत्पादन सहज दिन थालेका छन्। स्याउ खेतीका लागि चिसो हावापानी भएको भूगोल भएमा राम्रो मानिन्छ। तराई तथा भित्री मधेसमा पर्ने धाम जिल्लामा स्याउ खेती हुन्छ भन्ने कुरामा सुरुमा कसैले पक्राएकै थिएनन्, तर तीन वर्षदेखि भुराही 11 परीक्षण गरेर लगाइएको स्याउ खेतीले पहिले व्यावसायिकता पाएको छ। किसान राम कुमार पुन,
2: तीन वर्षदेखि यहाँ यो काम गरिरहेको छु। अनि आउँदो समयमा कन्टम फलेको थियो, अनि अलि फलाएको थियो हामीहरूले, अनि केही मात्रामा गरेर हामीले अलिअलि बेमा पनि बेच्यौँ 12-15,000 जति, केही बेमा चाहिँ अब कलम काटेर

0: अध्यक्षको बहादुर लामी चाहिँ बताउनु हुन्छ
1: यो क्षेत्रको लागि राम्रो खालको सन्देश पुगोस् सिङ्गो देशभरि यो खालको सेवा चाहिँ सकारात्मक सन्देश पुगोस् भन्नको लागि हामीले सामाजिक क्षेत्रमा चाहिँ सहजीकरण गरेर सहयोग गर्दै आएका छौँ।
0: यहाँ उत्पादन भएका बिरुवा जिल्लाका विभिन्न स्थानका साथै भुटान बाहिरका विभिन्न जिल्लामा पनि बिक्री हुने गरेको छ। सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
1: त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुरा छन् प्रधानले अभ्यास गर्छ त्यसको जगामा चाहिँ सबैले सिक्न पर्ने सबैले त्यसलाई अनुकरण गर्ने यो हिसाबले चाहिँ मनन गर्छ।

0: 37 37 जना आन्दोलन गर्दाखेरि सडकमा राजनीति पार्टी नहुन सकेको बेलामा सामुदायिक वन त्यसै गरी सामुदायिक वन सडकमा आएर जुन हामीले सङ्घीय लोकतान्त्रिक स्थापना गर्नका निम्ति महत्वपूर्ण भूमिका लियौँ। संविधान निर्माण भयो, संविधानमा समाजवाद उन्मुख शासन व्यवस्था, समाजवाद उन्मुख अर्थतन्त्र भनेर भयो, समुदायको प्रगति उन्नति नै समाजवाद हो। त्यसमा हामीले सरकारसँग निरन्तर रूपमा यो सम्बन्ध
1: 33% मुद्दा हुँदाखेरि सामुदायिक वनको उत्पादन सङ्ख्याको मूल्य 50% लैङ्गिक रूपमा महिला सहभागिताको कुरा गर्दाखेरि अहिले पनि तपाईँहरूले महिलाको कुरा चार जातिको कुरा अल्पसङ्ख्यकको कुरालाई जुन कारणको अभ्यास गरिराख्नु भएको छ त्यो अभ्यासको कारणले पनि सरकारसँग मुखामुख गरेर संवाद गर्न सक्ने त्यो खालको धारण शक्ति चाहिँ सामुदायिक वनले दियो जस्तो
0: मलाई धेरै चिज छ। मैले समाजका गरिब गरिब विपन्न पछाडि पारिएको वर्गको महिलाको आदिवासी जनजातिको उत्थान प्रगति क्षमता विकासको निम्ति लागि भएको छ। हामी त्यो रङ्गले अगाडि बढेका छौँ र अहिलेको सरकारले पनि नीति कार्यक्रम बजेट बराबर गर्यो तर कार्यान्वयनको के हो भनेर हामीलाई प्रश्न गर्न सरकारलाई अहिले हामीले प्रश्न चाहिएका छौँ। नीति तथा कार्यक्रमहरूमा बजेटमा ल्याएका कुराहरू कार्यान्वयन भयो भने अहिलेभन्दा सामुदायिक वन अलि अगाडि लान सकिन्छ भन्ने कुरा छ भने सामुदायिक वनलाई उद्यममा जोड्नका निम्ति अब उद्योग ऐनमा सामुदायिक वनले उद्योग गर्न सक्नेछ भन्ने कुरा नलाइदासम्म यो अगाडि बढ्न सक्दैन। म केही दिन अगाडि मात्रै हाम्रो वन मन्त्रालयको सचिवजी शङ्करप्रसाद छपले उद्योग ऐनले चाहिँ उद्योगमा चाहिँ व्यक्ति चिन्छ समुदाय चिन्दैन। हामीले अब जबसम्म 30,000 सम्बन्धित उद्योग स्थापना गर्न सक्नुहुन्छ 14% मान्छे मात्रै भारतबाट सबैलाई पत्करमा निर्भर हुन्छ नभए अब अलिकति परिवर्तन आएको छ।
1: यहीँनिर चाहिँ उद्योगसँग जोडेर सामुदायिक वनलाई समुदाय स्तरबाट व्यक्तिगत समुदाय स्तरबाट उद्योग गर्नको लागि कानुनहरू प्रभाव रोक्नुपर्छ भन्नु भने
0: अहिले सामुदायिक वनले यो काम गरिराखेका छन् त्यो आफैलाई प्रकारको उदाहरण छ जसका कारणले सरकारले तत्सजिलो बनाइदिनुपर्छ भन्ने तपाईँहरूसँग के गर्छ त्यसको मुख्य गरेर अहिले हजारौँ सामुदायिक वन उपभोक्ता समूहले उद्योग अगाडि बढाइरहनु भएको छ तर कानुनी रूपमा चाहिँ सामुदायिक वन उपभोक्ता समूहको उद्योग हो भनेर कानुनले चिन्दैन। कानुनले त्यहाँ एउटा कम्पनीको रूपमा चिन्छ। त्यसमा हामीले भनेको के त्यसो गर्दा व्यक्तिले त्यहाँ व्यक्तिमा जान्छ। त्यस कारण हामीले भनेको के हो भने त्यो अहिले सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्योगहरूलाई सामुदायिक वन उपभोक्ता समूहले गरेको उद्योग भनेर कानुनले चिन्न पर्यो। त्यो भनेको उद्योग ऐनको समस्या हो, यो वन मन्त्रालयको समस्या होइन, उद्योग मन्त्रालयको समस्या हो, उद्योग ऐनको समस्या, उद्योगको कानुनको समस्या हो। त्यसले गर्दा हामीले भनेको के भने अब उद्योग ऐनमा सामुदायिक वन उपभोक्ता समूहले उद्योग दर्ता गरेर सञ्चालन गर्न पाउने छन् भनेर भनेको त्यसमा के हुन्छ? त्यसले गर्दाको लागि तपाईँहरूले सम्वाद सफल गरिरहेको छ भनेको अथवा सुनवाई नभएको होइन, गरिरहेको छ अहिलेसम्म सुनवाई भएको छैन। अहिले चाहिँ पछिल्लो चरणमा वन मन्त्रालयमा सफल गर्दाखेरि यो कुनै पनि आरोप हामी अगाडि बढाउँछौँ भनेर सचिवजीले अस्तिमाले पनि मसँग प्रतिबद्ध दायर गर्नुभएको छ। हामी खुसी छौँ अब कुनै अगाडि बढ्छ भनेर हामी त्यस कारण चाहिँ त्यसो मात्रै भयो भने वन नभएका जति पनि पत्रहरू छन् हामी कम्पोस्ट मल बनाउन सक्छौँ, जैविक मल बनाउन सक्छौँ। हामीले फलफुल खेतीको कुरा गर्यौँ, कृषि वनको कुरा गर्यौँ, हाम्रो वनमा हजारौँ वन्य जाने खाद्य छ। उद्यम बाहेक
1: सामुदायिक वंशहरूमा त्यस्तो के कस्ता अभ्यासहरू छन् जसलाई अरू कानुन राष्ट्रिय वन होला अथवा अरू प्रकारको वन अथवा वन बाहेकको क्षेत्रले पनि अनुकरण गर्न सक्छ, सिकाइ हुन सक्छ?
0: यही नै हो मुख्य र पर्यावरण सामुदायिक वनहरू अगाडि छन्। पारिपारिकमा हामी अगाडि जान सक्छौँ, उद्योगको कुरा भयो, कृषि वनको कुरा भयो। मुख्य कुरा चाहिँ समुदायको त्यहाँको समाज संस्कृति परम्परा मूल्य मान्यता जुन कुराहरू छन् प्रजाजनिक अभ्यासहरू छन् त्यसको जागरण चाहिँ सबैले सिक्नुपर्ने, सबैले त्यसलाई अनुकरण गर्ने मिले हिसाबले चाहिँ वर्णन गर्नुपर्ने देखिन्छ। जहाँ जहाँ सामुदायिक वन हस्तान्तरण भएको छ आज पहिला चाहिँ सामुदायिक वन नहुँदै वन 29% भुटियान 10% थियो र वन र भुटियान जोडेर 39% थियो भने आज 46% वन पुगेको छ नेपालमा। सामुदायिक वन उपभोक्ता समूहका कारणले भएको सामुदायिक वनलाई कार्य

Mayan, mitzvah, tzadir, someone else.

0: केन्द्र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं।
1: रेडियो पूर्वाधार एफएम द्वारा जय श्री कुमारी सन्देश।

साथै अनुसूचित आदम विधान नमुना र निवेदनको लागि पाँच कोटी नगर

किमपि रचनानारीको बताएका छन्। अन्य 40 जना घाइते भएका छन्। युक्रेनको सेनाले उक्त शहरको एउटा तेल केन्द्रलाई लक्षित गरेको जनाएको छ। रुसी अधिकारीहरूले भने सर्वसाधारणहरू रहेका क्षेत्रमा पनि हमला भएको जनाएका छन्। रुसले रातभरिमा 450 भन्दा बढी युक्रेनी ड्रोनहरूलाई निस्तेज पारेको जनाएको छ। रुसले गरेको हमलामा भने युक्रेनको खार्किभ क्षेत्रमा 5 जना मारिएको अधिकारीहरूले बताएका छन्।

हजारों प्रदर्शनकारी राज्य विधानसभा तर्फ अघि बढेका थिए।

0: is how we visit our members and interviews in person.
1: That difference is
0: true. For example, I know that the Sunday government can help us out at the Sarkari, Giza, Kurusi, and Kurti. Protest women started to panic for us to help us out. You are Protestant Kali, who will take some of our own unit to family, Kili, Utah, but also that the European Americans and the visit of unfortunate children in Kuanai. You Protestant Kili, of course, and also like you are connected to our country and to Sierra. अमेरिकी भूगर्भ सर्वेक्षण संस्था यूएसजीएस का अनुसार पश्चिमी कोलम्बिया में 7.4 मैग्नीट्यूड को शक्तिशाली भूकंप बनेको छ। भूकंप को केन्द्र बिन्दु काली र मेडलिन शहरको बीचमा चोको क्षेत्रमा रहेको बताइएको छ। चोकोका गभर्नरले क्विटो शहरमा केही मानिस घाइते भएका र भवनहरूमा गम्भीर क्षति पुगेको बताएका छन्। यो भूकम्प राजधानी बोगोटा सहितका विभिन्न शहरमा समेत महसुस गरिएको थियो। मेडलिन शहरमा केही भवनहरू खाली गराइएका छन्।

ஆனால் இந்த சமயம் இந்த சமயம் நோக்கி விடுறதா

Thank you.

Thank you.

परीक्षा नभएको भनिएको अनियमितताको विरोध जारी राखेका छन्।

नौदिनदेखि राम्रो अनसनमा रहेका विद्यार्थी नेता देवेन्द्रनाथ महतो पनि र्यालीमा सहभागी भए। उनले कार्यकालको भार र ब्यारिकेड पार गरेको दावी गरेका छन्। यसैबीच कक्रो जनता पार्टीका प्रवक्ता आशुतोष राकाले मार्चलाई समर्थन गर्दै हामी तपाईँहरूसँगै छौ भनेका छन्। झारखण्ड सरकारले विद्यार्थीहरूको करिब 98% माग पूरा गरेको दावी गरेको छ। विद्यार्थीहरू यो दावी स्वीकार गरिरहेका छैनन्। सबैभन्दा ठूलो विवाद भनेको झारखण्डमा कर्मचारी छनौट गर्ने आयोग सीजीएल परीक्षा रद्द गर्ने र सम्पूर्ण मामिलाको सीबीआई अनुसन्धानको बारेमा कुरा गर्ने हो। आइतबार राँचीमा सरकार र आन्दोलनकारी बीच वार्ता भएको थियो, जसमा 14 जेपीएससीको प्रारम्भिक परीक्षा रद्द गर्ने उच्च स्तरीय छानबिन समिति गठन गर्ने मागमा सहमति भएको बताइएको छ।

Thank you.

大家

يتحيرهم

Yeah.